0: की टीमों ने कांसे के तमगे जीते। मीरा भाई चानू ने वेट लिफ्टिंग में चांदी का तमगा हासिल किया। खबरें तफसील से। मरकजी वजीर खजाना निर्मला सीतारमन ने कहा है कि टैक्स इंतजामिया कागज पर मबनी और रिवायती बाहमी राबते पर मुनहसर तरीकेकार से निकलकर डेटा से चलने वाले डिजिटल तौर पर मुनज्जम सिस्टम की तरफ बढ़ रही है। आज नई दिल्ली में ब्रिक्स टैक्स सरबराहान के इजलास के इफ्तिताही सेशन से खिताब करते हुए मोहतरमा सीतारमन ने कहा कि फेसलेस असेसमेंट, पहले से भरे हुए रिटर्न, बर वक्त इनवाइस तस्दीक और एआई पर मबनी टैक्स दहिंदगान की मदद जैसे इकदाम ने ब्रिक्स के शराकतदार ममालिक की तवज्जो हासिल की है। वजीर खजाना ने कहा कि इस साल ब्रिक्स टैक्स ट्रैक से तीन अहम शोबे उभरकर सामने आए हैं जिनमें टेक्नोलॉजी, इंतजामिया और इंसानी वसाइल शामिल हैं। भारतीय रेलवे ने रेलवे की हिफाजत के शोबे में एक अहम संग मील हासिल किया है। जुनूबी वस्ती रेलवे पर पहली मरतबा कवच वर्जन 4.0 को कामयाबी के साथ फआल किया गया है। वजारत रेलवे के मुताबिक हैदराबाद डिवीजन के मलकाजगिरी कामरेडी में 108 किलोमीटर के हिस्से पर कवच वर्जन 3.2 से वर्जन 4.0 में अपग्रेडेशन कामयाबी के साथ मुकम्मल कर ली गई है। कवच 4.2 में ज्यादा बेहतर हिफाजती खसूसियात, जदीद टेक्नोलॉजी, ज्यादा काबिल एतमाद निजाम और ट्रेनों की महफूज आमदोरफ्त की सहूलत मौजूद है। वजारत ने बताया कि इस जदीद तरीन वर्जन में कवच 3.2 को जुनूबी वस्ती रेलवे के 1465 से ज्यादा रूट किलोमीटर पर नस्ब करने के तजुर्बे की बुनियाद पर मजीद तकनीकी बेहतरियां शामिल की गई हैं। तफसील हमारे नामानिगार से।
1: कवच अंदरून मुल्क तैयार करदा एक खुदकार ट्रेन हिफाजती निजाम है जिसका मकसद ट्रेनों के ऑपरेशन को ज्यादा महफूज बनाना है। ये निजाम लोग को पायलट को मुकर्रर रफ्तार की हद के अंदर ट्रेन चलाने में मदद देता है और जरूरत पड़ने पर अगर लोको पायलट ऐसा ना करे तो खुदकार तौर पर ब्रेक भी लगा सकता है। कवच को इस तरह डिजाइन किया गया है कि यह खतरे के सिग्नल को ओवर करने के वाकयात को रोकने में मदद दे और ट्रेनों के टकराव के खतरे को भी कम करे। ये निजाम नाजुक हालात में ट्रेन की रफ्तार को कंट्रोल करने के साथ साथ मौसम के खराब हालात में भी ट्रेनों के ज्यादा महफूज ऑपरेशन में मदद फराहम करता है। जुनूब वस्ती रेलवे पर कवच 4.0 की कामयाब तनसीब भारतीय रेलवे की घरेलू हिफाजती टेक्नोलॉजी को मजबूत बनाने और भारतीय रेलवे के मुकम्मल नेटवर्क में जदीद खुदकार ट्रेन हिफाजती निजाम की सलाहियतों को वसअत देने की जानिब एक अहम कदम है। नई दिल्ली से दीपेंद्र कुमार की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं मोहम्मद अम्मार।
0: आयुष्मान भारत प्रधानमंत्री जन आरोग्य योजना ने आज 8 साल मुकम्मल कर लिए हैं। वजीर आजम नरेंद्र मोदी ने यह स्कीम सितंबर 2018 में झारखंड के रांची से शुरू की थी। यह दुनिया की सबसे बड़ी सरकारी माली एयानत से चलने वाली सेहत बीमा स्कीम बन चुकी है। वजीर आजम मोदी ने कहा कि इस स्कीम ने तिब्बी अखराजात में रिकॉर्ड बचत करने और गरीब और मुतवस्सित तबके को फायदा पहुंचाने में अहम रोल अदा किया है। एक सोशल मीडिया पोस्ट पर वजीर आजम ने कहा कि 8 साल कबल आयुष्मान भारत इस मकसद के लिए शुरू किया गया था कि हर भारतीय को मयारी और काबिल इस्तेताद तिब्बी सहूलियात तक रसाई हासिल हो। उन्होंने बताया कि आज 60 करोड़ से ज्यादा मुस्तफीद अफराद को सालाना 5 लाख रुपए तक का सेहत बीमा कवरेज हासिल है जिसकी वजह से यह दुनिया की सबसे बड़ी सेहत देखभाल की स्कीम बन गई है। वजीर आजम ने मजीद कहा कि आयुष्मान आरोग्य मंदिर में अब तक 500 करोड़ से ज्यादा अफराद आ चुके हैं जिससे बुनियादी सेहत की सहूलियात को जमीनी सतह तक मजबूत बनाने में मदद मिली है। हमारे नुमाइंदे ने खबर दी है कि अब तक 48 करोड़ 54 लाख से ज्यादा आयुष्मान कार्ड बनाए जा चुके हैं। आयुष की वजारत आज महाराष्ट्र के शहर नागपुर में 11वें यौमे आयुर्वेद का एहतमाम करेगी जिसका मौजू है सेहतमंद मुस्तकबिल के लिए आयुर्वेद। वजारत ने कहा कि इस तकरीब में भारत और दुनिया भर के आयुर्वेद इदारे, माहिरीन, मुआलिजीन और दीगर मुतालिक अफराद शिरकत करेंगे। इस तकरीब के जरिए आयुर्वेद के मुख्तलिफ शोबों से वाबस्ता अहम अफराद को एक प्लेटफार्म पर यकजा किया जाएगा जहां मालूमात के तबादले और वसीतर बाहमी तआवुन को फरोग दिया जाएगा। 11वें यौमे आयुर्वेद की तकरीबात में आयुर्वेद को मजबूत बनाने और मुआशरे की फलाह व बहबूद को आगे बढ़ाने में साइंसी शवाहिद, तहकीक और जिद्दत तराजी की अहमियत को उजागर किया जाएगा। इस मौके पर पहली मरतबा आयुष खिदमात के सेक्टर से मुतालिक रिपोर्ट भी जारी की जाएगी। इसके अलावा गौकशुरा और चंद्रसूरा से मुतालिक हिफाजती मालूमाती दस्तावेजात और जल्दी अमराज के मियारी इलाज के लिए रहनुमा उसूल भी जारी किए जाएंगे। وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے عالمی خطے جنوب کے ملکوں کے درمیان مزید تعاون کے لیے کہا ہے تاکہ بڑھتی ہوئی جغرافیائی اور سیاسی کشیدگی، اقتصادی چیلنجز، آب و ہوا میں اچانک تبدیلیوں اور کثیر ملکی نظام پر دباؤ سے نمٹا جا سکے۔ وزیر موصوف کل نیویارک میں اقوام متحدہ کی 81ویں جنرل اسمبلی سے الگ عالمی خطے جنوب کے ملکوں کی میٹنگ سے خطاب کر رہے تھے اور انہوں نے کہا کہ عالمی حالات، بڑھتے ہوئے تنازعات، سپلائی چین اور تجارت پر دباؤ، سرمایہ کاری جس کی راہ میں رکاوٹیں حائل ہیں، بڑھتے ہوئے قرض کے نتائج اور ترقی کے لیے ناکافی مالیات کا شکار ہیں۔ انہوں نے کہا کہ عالمی خطے جنوب کے ملکوں کو چاہیے کہ سپلائی چین، مالیات اور کنیکٹیویٹی کے لیے کیے جانے والے اقدامات سمیت اہم چیلنجوں سے نمٹنے کے لیے کام کریں۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ انفورسمنٹ ڈائریکٹوریٹ ای ڈی کولکتہ، دلی اور بنگلورو میں 16 مقامات پر تلاشی کی کارروائی انجام دے رہی ہے جس کا تعلق انجینئرنگ فرم میکنلی بھارت انجینئرنگ کمپنی لمیٹڈ ایم بی ای سی ایل سے ہے۔ ای ڈی نے بتایا کہ تلاشی کی یہ کارروائی غیر ملکی زر مبادلہ انضباطی ایکٹ 1999 فیما کے تحت کی جا رہی ہے۔ یہ کارروائی فیما کے خلاف ورزی اور ایم بی ای سی ایل کا کنٹرول حاصل کرنے میں استعمال ہونے والے فنڈس کے ذرائع اور لین دین سے تعلق رکھتی ہے۔ خارجی امور کے وزیر ڈاکٹر ایس جے شنکر، متحدہ عرب امارات، یو اے ای کے وزیر خارجہ شیخ عبداللہ بن زائد النہیان اور فرانس کے وزیر خارجہ ژان نوئل بیروز نے نیو یارک میں اقوام متحدہ جنرل اسمبلی کے 81ویں اجلاس سے الگ بھارت یو اے ای فرانس سہ فریقی میٹنگ میں شرکت کی۔ تینوں رہنماؤں نے خلا، توانائی، مصنوعی ذہانت اور تہذیب و ثقافت سمیت مشترکہ فوائد کے معاملوں میں ہوئی پیش رفت کا جائزہ لیا۔ ڈھاکہ کی ایک عدالت نے کل عدم پارٹی عوامی لیگ کے 3 رہنماؤں کو جیل بھیج دیا ہے۔ اس کیس کا تعلق 11 ستمبر کو راجدھانی کے گلشن علاقے میں اچانک نکالے گئے جلوس سے ہے۔ ڈھاکہ کے ایڈیشنل چیف میٹروپولیٹن مجسٹریٹ کا یہ آرڈر پولیس کی طرف سے عدالت میں تینوں ملزموں کو پیش کرنے اور تحقیق مکمل ہونے تک ان کی گرفتاری کا مطالبہ کرنے کے بعد سامنے آیا ہے۔ خلیج بنگال کے اوپر بنا ہوا کا گہرا دباؤ شمالی آندھرا پردیش، جنوبی اوڈیشا کے قریب بڑھ رہا ہے جس کی وجہ سے اوڈیشا میں موسم کی خراب صورتحال کا سامنا ہے۔ مزید تفصیل ہمارے نامہ نگار سے۔ بھارتی موسمیات محکمے نے جنوبی اوڈیشا کے حصوں میں آج اور کل شدید سے انتہائی شدید بارش ہونے کی وارننگ جاری کی ہے۔ آج کلاہانڈی، نبرنگ پور، کوراہاٹ اور ملکان گری کے لیے ریڈ وارننگ جاری کی گئی ہے اور نبرنگ پور کے لیے کل بھی وارننگ جاری کی گئی ہے۔ لوگوں سے اپیل کی گئی ہے کہ وہ انتظامیہ کی جانب سے جاری کی گئی ایڈوائزری پر عمل درآمد کریں۔ بھونیشور سے پرکاش داس کی رپورٹ کے ساتھ اردو خبروں کے لیے نیتی کا تیاگی۔
2: جاپان میں ایشیائی کھیلوں میں اولمپک میں تمغہ جیتنے والی میرا بائی چانو نے خواتین کے 49 کلو گرام زمرے کے ویٹ لفٹنگ مقابلے میں چاندی کا تمغہ حاصل کرتے ہوئے ایشیائی کھیلوں کا اپنا پہلا تمغہ جیتا۔ اس کے ساتھ ہی بھارت کے تمغوں کی مجموعی تعداد 9 ہو گئی۔ بھارت کی 3 کھلاڑیوں مہیشوری چوہان، پریناز دھالیوال اور رائسا ڈھلوں نے خواتین کی ٹیم کے اسکیٹ نشانے بازی کے مقابلے میں کانسے کا تمغہ جیتا۔ ایک دوسرے مقابلے میں مردوں کے سافٹ ٹینس میں بھارت کے جیمینا نے اس کھیل میں اپنا پہلا تمغہ جیت کر تاریخ رقم کی۔ اور آخر میں خاص خبریں ایک بار پھر۔ وزیر خزانہ نرملا سیتارمن نے نئی دلی میں برکس ٹیکس سربراہان کے اجلاس کا افتتاح کیا اور عالمی سطح پر ہونے والے ٹیکس مذاکرات میں برکس کی مضبوط آواز کی ضرورت پر زور دیا۔ بھارتی ریلوے نے پہلی مرتبہ جنوب وسطی ریلوے پر کوچ 4.0 نصب کرنے کا عمل شروع کیا۔ آیوشمان بھارت پردھان منتری جن آروگیہ یوجنا نے پورے ملک میں عوامی صحت کی سہولیات تک رسائی کو تبدیل کرنے کے 8 سال مکمل کر لیے ہیں۔ خلیج بنگال کے اوپر بنا ہوا کا گہرا دباؤ ساحل کے قریب آ رہا ہے۔ اوڈیشا اور آندھرا پردیش کے ساحلی علاقوں میں شدید بارش جاری ہے اور ایشیائی کھیلوں 2026 میں جاپان میں بھارتی مردوں اور خواتین کی اسکی ٹیموں نے کانسی کے تمغے جیتے۔ میرا بائی چانو نے ویٹ لفٹنگ میں چاندی کا تمغہ حاصل کیا۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔
3: And I am Anubha Rohatgi with the Midday News. The headlines. President Draupadi Murmu says youth efforts will propel India to a developed nation before 2047. Finance Minister Nirmala Sitharaman inaugurates BRICS tax heads meeting in Delhi. Calls for stronger BRICS voice in global tax negotiations. Indian Railways commissions Kavach 4.0 for the first time on South Central Railway. Ayushman Bharat Pradhan Mantri Jan Arogya Yojana marks 8 years of transforming public healthcare access across India. External Affairs Minister Dr. S. Jaishankar discusses collaboration in AI, space, energy with counterparts from UAE and France. Deep depression over Bay of Bengal moves closer. Heavy rain / coastal Odisha and Andhra Pradesh. And in Asian Games,